0: और कहा करते थे कि भला जब हम मर गए और मिट्टी हो गए और हड्डियां ही हड्डियां रह गए तो क्या हमें फिर उठना होगा। और क्या हमारे बाप दादा को भी।
1: قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ
0: کہہ دو کہ بے شک پہلے اور پچھلے
1: لَمَجْمُوعُونَ إِلَى مِيقَاتِ يَوْمٍ مَعْلُومٍ
0: سب ایک روز مقرر کے وقت جمع کیے جائیں گے
1: ثُمَّ إِنَّكُمْ

0: number one radio station, FM 92.6, UCP ki duniya. UCP ki duniya.
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یو سی پی
3: ایک نئی سوچ
4: نئی سوچ
5: ایک نئی پہچان
4: پہچان
3: ایک نئی لگن
4: نئی لگن
5: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
5: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں یو سی پی نمبر ون
4: یو سی پی نمبر ون
5: جب ملتی ہے لگن
3: محنت
5: کامیابی اور خلوص
3: تو بنتی ہے
5: یو سی پی کی دنیا
4: یو سی پی کی دنیا
3: آپ سن رہے ہیں ایف ایم 92.6
5: سنتے رہیے
6: السلام علیکم آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا میں ہوں اعظم طارق اور میرے ساتھ موجود ہیں نبیل ناصر خوش آمدید کہتے ہیں آپ کو ہمارے شو نئی دنیا میں جی ہاں نئی دنیا جس میں ہوتی ہے نئی دنیا میں ہونے والی بہت سی ٹیکنالوجی کی باتیں آپ کی باتیں میری باتیں اور انسان کو ٹیکنالوجی کس طریقے سے مفید کر رہی ہے اس کی باتیں میرے ساتھ موجود ہیں نبیل بھائی نبیل بھائی کیا حال ہیں آپ کے
7: الحمد للہ اعظم آپ کیسے ہیں
6: الحمد للہ بالکل ٹھیک ٹھاک تو اوور آل کیسا چل رہا ہے سب کچھ
7: بس زندگی جو ہے یہ بس اپوزٹس کے ساتھ ہی چل رہی ہوتی ہے اچھے کی اہمیت تب تک ہوتی ہے جب تک برا ہو تو بس اچھا چل رہا ہے الحمدللہ
6: اچھا نبیل بھائی آپ بتائیے گا ہمارے سامعین کو کہ آج کا ہمارا ٹاپک کیا ہے جس طریقے سے ہم نے گزشتہ شوز میں بڑے مزیدار ٹاپکس لے کے آئے ہیں ٹیکنالوجی کے حوالے سے کہ ٹیکنالوجی کس طریقے سے انسانوں کو فائدہ پہنچا رہی ہے ٹیکنالوجی کس طریقے سے ایگریکلچر میں فائدہ پہنچاتی ہے اور ٹیکنالوجی زندگی کے انسان کے کس کس پہلوؤں میں انسان کو فائدہ پہنچا رہی ہے آج کس ٹاپک کو لے کے آئے ہیں آپ سامعین کی خدمت میں
7: بالکل ہم نے جیسے گزشتہ ایپیسوڈز میں بھی ٹیکنالوجی کے فائدوں پر بات کی ٹیکنالوجی کے نقصانات پر بھی بات کی آج بھی تھوڑا سا ہم ٹیکنالوجی کے حوالے سے ہی بات کریں گے جیسے ہمارے پروگرام کا نام بھی نئی دنیا ہے تو نئی دنیا کے مسائل اور نئی دنیا کے فائدے اور تمام چیزوں کی بات کرتے ہوئے ہم دیکھیں گے لیکن تھوڑا سا ہم پاسٹ میں جائیں اور بیک گراؤنڈ دیکھیں تو آپ نے دیکھا ہوگا کہ پہلے لوگوں کا انحصار ایگریکلچر پر ہوتا تھا اور ایگریکلچر سے ہی وہ اپنی پروڈکشن اور تمام لائیولیہڈس دیکھ رہے ہوتے تھے اپنے تمام اخراجات کو دیکھ رہے ہوتے تھے پھر ایک دور آیا جب انڈسٹریل ریولیوشن آیا اور انڈسٹری لگی اور ہم نے دیکھا کہ بہت ساری چیزیں بننا شروع ہوئیں اور مختلف انڈسٹریز لگیں اور اس کے ثمرات جو ہیں وہ ہم نے دیکھے اس کے نقصانات بھی دیکھے اب ٹیکنالوجی کا دور ہے ہم دیکھ رہے ہیں کہ ٹیکنالوجی پچھلا گزشتہ دو دہائیوں میں بہت زیادہ بوم ہے ایک ٹیکنالوجی میں ایک بوسٹ ہے تو یقیناً اس کی انڈسٹری میں بھی بوسٹ ہے اس کی انڈسٹری ہمیں اسٹیبلش کسی حد تک ہوتی بھی نظر آ رہی ہے کچھ حد تک ہو بھی گئی ہے تو بہت سی چیزیں اس کی انڈسٹری کے حوالے سے بھی ہیں تو ایکچولی آج جس ہم ٹاپک پر بات کریں گے وہ یہ ہے کہ انڈسٹری میں ٹیکنالوجی کا کیا یوز ہے انڈسٹری میں ٹیکنالوجی کیا کنٹریبیوشن کر رہی ہے جی اعظم
6: بالکل ایسے ہی ہے نبیل بھائی جس طریقے سے آپ نے بات کی کہ جو ترقی ہے اور جو ٹیکنالوجی ہے آپ دیکھا جائے تو جو ٹیکنالوجی ہے وہ اس ٹائم پہ انسانی ترقی کی آئی تھنک چوٹی پہ ہوگی جس طریقے سے وہ ڈے بائی ڈے آگے پروگرس کر رہی ہے آج کا جو ہمارا ٹاپک ہوگا وہ ہوگا بھی اسی کے اراؤنڈ ہم بات کریں گے کہ ٹیکنالوجی جو ہے وہ انڈسٹری میں کس طریقے سے کام کرتی ہے اور کس طریقے سے انڈسٹری کو فائدہ پہنچا رہی ہے تو کچھ اس میں کچھ اسپیسیفک چیزیں ہیں کچھ اسپیسیفک پوائنٹس ہیں کچھ ایسی چیزیں ہیں جہاں پہ ٹیکنالوجی انڈسٹری کو بہت زیادہ فائدہ جا رہی ہے سب سے پہلے ہم بات کریں گے بگ ڈیٹا پہ نبیل بھائی بگ ڈیٹا کے بارے میں بتائیے گا کہ بگ ڈیٹا ہوتا کیا ہے
7: اچھا آپ نے بہت اچھا پہلا جو ہے وہ پوائنٹ ریز کیا ہے بگ ڈیٹا ڈیٹا بہت زیادہ رول ادا کر رہا ہوتا ہے ٹیکنالوجی میں اور مختلف پہلوؤں میں ٹیکنالوجی میں بھی اور اس کے علاوہ بھی لیکن میرے خیال سے ہم سامعین کے لیے تھوڑا سا ڈیٹا کو سمجھنے کی کوشش کرتے ہیں کہ ڈیٹا ہے کیا एक्चुअली हमारे पास कोई भी चीज़ बनाने से पहले उसका रॉ मटेरियल मौजूद होता है, डाटा भी इसी तरह की एक चीज़ है। हमारे पास अगर फिगर्स की कलेक्शन है, हमारे पास कोई भी एक रॉ मटेरियल मौजूद है तो वो डाटा कहलाएगा। अगर हम उसको प्रोसेस कर लेते हैं, एक फिल्टर कर लेते हैं, थोड़े से फार्मूलाज अप्लाई कर लेते हैं उस पर, तो जो हमारे पास आउटपुट आएगी वो इन्फॉर्मेशन है। मुख्तसरन इसको मैं एक मिसाल से समझा देता हूँ कि एक क्लास है, एक क्लासरूम है, और हमारे पास तमाम बच्चों के रिजल्ट्स मौजूद हैं नंबर्स की शक्ल में। अगर हम उन नंबर्स को परसेंटेज में निकाल लेते हैं, उनको ग्रेड्स में डिवाइड कर लेते हैं, उनको असेंडिंग या डिसेंडिंग ऑर्डर में एक शीट पे ले आते हैं, तो जो हमारे पास उस डेटा को प्रोसेस करने के बाद जो आउटपुट आएगा, जो उससे हम नतीजे अखज कर सकेंगे कि कौन सा बच्चा कैसा परफॉर्म कर रहा है, कौन सी क्लास कैसे परफॉर्म कर रही है, वो इन्फॉर्मेशन होगी। तो इन्फॉर्मेशन और डाटा का एक लिंक समझना बड़ा ज़रूरी था। बिग डाटा, अब हम ज़रा आते हैं कि बिग डाटा क्या है, टेक्नोलॉजी में इसका क्या रोल है। बिग डाटा से मुराद ये है कि बहुत ज़्यादा डाटा आम अल्फाज में, और उसकी बहुत ज़्यादा कलेक्शन डाटा की, और उसकी फिर प्रोसेस करके उसको इन्फॉर्मेशन में बनाना। बाकी आज़म आपका क्या ख्याल है बिग डाटा के बारे में?
6: बिल्कुल नबील भाई, इस तरीके से आपने पहले डाटा की बात की, तो मुझे डाटा की आपकी बात समझ के इतना तो आइडिया हो गया कि डाटा आप किसी इंसान को समझने के लिए और उसकी इन्फॉर्मेशन को निकालने के लिए ही आप इस्तेमाल करते हो डाटा, ताकि वो बंदा क्या कह रहा है, कैसे कह रहा है। अब जहाँ पर इंडस्ट्री की बात की जाती है और बिग डाटा की बात की जाती है, तो मुझे ऐसा लगता है कि इंडस्ट्रीज़, जो एक एग्रीकल्चर की इंडस्ट्री है, जो एक टेक्सटाइल की इंडस्ट्री है, जिस तरीके से वो इसको इस्तेमाल करती है, वो आई थिंक, मुझे ऐसा लगता है कि इंसानों को समझने के लिए और इंसानों को बेहतर अंडरस्टैंड करने के लिए बिग डाटा का इस्तेमाल करती है। हर रोज ट्रिलियंस के हिसाब से डाटा कलेक्ट होता है ऑल ओवर द वर्ल्ड, ठीक है, जिसमें इंसान क्या करता है, क्या खाता है, क्या पहनता है, उसकी ईच एंड एवरीथिंग इन्फॉर्मेशन जो इंडस्ट्रीज वाले लोग होते हैं, जो कि कारोबारी लोग होते हैं, जो कि इंडस्ट्रीज चला रहे हैं, उनके पास उनका डाटा सारा जाता है, वो एक डाटा सारा प्रोसेस करते हैं और आपकी मेरी देखते हैं कि यार इस बंदे का इंटरेस्ट क्या है। फॉर एग्जांपल, अगर मैं एक क्लोथिंग ब्रांड की बात करता हूँ, टेक्सटाइल एक मिल की बात करता हूँ, टेक्सटाइल इंडस्ट्री की बात करता हूँ, तो उसमें होता ये है कि इस तरीके से होता है कि फॉर एग्जांपल एक कस्टमर को समझने के लिए, कस्टमर की बेटर अंडरस्टैंडिंग के लिए उसके डाटे का वो इस्तेमाल करते हैं, उसके डाटा पूरा निकालते हैं वो कि वो उस बंदे के इंटरेस्ट क्या है, वो पूरा दिन इस्तेमाल क्या करता है, वो पूरा दिन क्या खा रहा है, क्या पहन रहा है, वो किस तरीके का डाटा कंज्यूम कर रहा है, वो किस तरीके की वीडियो देखना पसंद करता है, फिर उसी के अकॉर्डिंगली ही उस बंदे को वो स्पेसिफिक एक उसका जो आर्टिकल होगा उनका, जो उनको पता होगा कि यार इसको यही चीज़ पसंद आएगी, वही उसके सामने शो करेंगे इंस्टाग्राम के थ्रू, ठीक है, डिफरेंट प्लेटफॉर्म्स के थ्रू। तो नबील भाई, आपको लगता है इस तरीके से कि ये जो एक पूरा प्रोसेस होता है, ये क्या इंसान की बेहतरी के लिए और इंसान को मजीद

0: Listen. Learn. Discover. With Radio Station FM 92.6 UCP ke dhanya.
1: वेलकम बैक. आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया. प्रोग्राम नई दुनिया में आपका खुशामदीद. ब्रेक से पहले हम बात कर रहे थे टेक्नोलॉजी पे, किस तरीके से ड्रोन्स का इस्तेमाल करके हम डिफरेंट एग्रीकल्चर इंडस्ट्री में और डिफरेंट इंडस्ट्री में किस तरीके से ड्रोन का इस्तेमाल करते हैं और अपने वक्त को और अपने काम को और ओवरऑल फाइनल प्रोडक्ट की एफिशिएंसी को बढ़ाते हैं. नबील भाई, अब हम किस बारे में बात करेंगे? मेरे ख्याल से ये एक ऐसा टॉपिक होगा जो आप जिस पे हम बात करने लगे हैं, ये बड़ा फैसिनेटिंग है और बहुत से लोगों को इसका इल्म शायद नहीं भी होगा. क्या टॉपिक है आपका?
2: जी आज़म, ब्रेक से पहले हमने जिस तरह ड्रोन्स पर बात की, तो ड्रोन्स में होता क्या है? ड्रोन्स एक उड़ने वाली मशीन है, आम बिल्कुल एक लेमैन की ज़बान में, और उस पर कैमरा लगा हुआ है और वो कैमरे से देख रहे हैं. कैमरे की इंडस्ट्री में भी, कैमरे की जो एक मैन्युफैक्चरिंग है और कैमरे का जो यूज़ है, उसमें भी बहुत ज़्यादा रेवोल्यूशन आया है. हम देख रहे हैं कि कैमरा हर जगह इस्तेमाल हो रहा है. कैमरे का एक और भी बहुत अहम इस्तेमाल है जिसको हम बिल्कुल इग्नोर नहीं कर सकते, वो है इमेज रिकॉग्निशन. सर्वेलेंस के लिए इंटेलिजेंस एजेंसीज यूज़ कर रही होती हैं, स्टेट्स यूज़ कर रही होती हैं सर्वेलेंस रखने के लिए, एक चेक रखने के लिए. हमारी सामाजिक रबतों की वेबसाइट्स इवन के इसको इस्तेमाल कर रही होती हैं, एक इमेज रिकॉग्निशन के लिए, लोगों को एक डाटा कलेक्शन के लिए. इसको अगर हम लिंक करते जाएं, बिग डाटा की कलेक्शन में एक बहुत ज़्यादा जो रोल है वो इमेज रिकॉग्निशन का है. इमेज रिकॉग्निशन होती है एक पर्सन की, तो उसके जो डाटा की कलेक्शन है वो बहुत ईजी हो जाती है. इमेज रिकॉग्निशन क्या है, अगर आप मुझे अलाउ करें तो मैं एक छोटा सा वाक्य आपको मुख्तसरन सुनाना चाहूँगा. आपको बहुत ज़्यादा इंशाल्लाह दिलचस्प भी लगेगा और क्लियर भी हो जाएगी बात. कोविड की बात थी, हम सब तमाम लोग घरों में थे, और ये उस टाइम की बात है जब पाकिस्तान में कोविड पीक पर था और लोग बहुत ज़्यादा परेशान थे इस हवाले से. शायद आपको याद हो कि ओरिजिनेट कहाँ से हुआ, कोविड फैलना शुरू कहाँ से हुआ? चाइना से. चाइना ने वुहान में और अपने एक प्रोविंस से अपने कोविड को बाहर नहीं जाने दिया, और उनकी जो उस हवाले से आउटपुट थी, उनका जो एक सर्वेलेंस था, उन्होंने जो जिस तरह से उसको उसकी रोकथाम के लिए काम किया, वो समझ से बाहर था कि पूरी दुनिया जो है वो एक क्राइसिस का शिकार है और चाइना ने कितने एफिशिएंटली इसको रोकथाम उसकी कर लिया. तो मैंने इसके हवाले से सर्च की, मुझे एक वेबसाइट का पता लगा और उस पर एक मुझे बड़ा इन डेप्थ आर्टिकल मिला. अगर मैं थोड़ा सा आपको बताता चाहूँ कि चाइना से क्यों इसका, क्योंकि इसका आगाज़ हुआ और चाइना को इवैक्यूएट कर दिए गए वो तमाम इलाके, तो जर्नलिस्ट को मौका नहीं मिल सका कि वो एनी शाहिदीन इस हवाले से कम थे, तो एक ब्रिटिश ऑर्गेनाइजेशन है, उनके कुछ जर्नलिस्ट वहाँ पर थे और उनको इसको एक्सक्लूसिवली इसको कवर करने का और इसके ऊपर लिखने का मौका उन्हें मिला. तो उनकी मैंने जो रिपोर्ट पढ़ी, मैं आपको आपके साथ शेयर करता हूँ. चाइना ने जिस तरह से कोविड की रोकथाम किया, उसमें बहुत ज़्यादा रोल इमेज रिकॉग्निशन का है. इसकी मैं आपको एक मिसाल देता हूँ और आप इसको समझ जाएंगे. जब भी कोई शख्स कोई चीज़ की ख़रीदारी के लिए और ग्रोसरी के लिए बाहर जा रहा था, क्योंकि लॉकडाउन था और वैसे अलाउ नहीं था, लेकिन ग्रोसरी और जो डेली अशिया थी ज़रूरत की, उनके लिए आप निकल सकते थे बाहर, लेकिन मास्क और SOPs के साथ. तो अगर कोई शख्स मास्क नीचे करता था तो उसको भी पकड़ लिया जाता था इमेज रिकॉग्निशन की मदद से. अगर कोई शख्स खांसता हुआ या छींकता हुआ नज़र आता था तो उसको भी इमेज रिकॉग्निशन की वजह से, कैमराज की मदद से और एक उनकी जो एक बड़ी स्ट्रॉन्ग सर्वेलेंस है उसकी मदद से को उसका डाटा कलेक्ट कर लिया जाता था और उसके खिलाफ बकायदा कार्रवाई होती थी. आप देखें कि पूरी दुनिया में कोविड फैला, लेकिन आज चाइना ने किस कदर उसको एफिशिएंटली उसको कवर किया, और आज भी उनका कोविड सिर्फ वुहान प्रोविंस तक रह गया और उससे बाहर नहीं निकल सका. इसका बस इस चीज़ से आइडिया कर लें कि दुनिया ने उसके क्या नुकसान झेले और चाइना ने उसकी उसकी शरह का एक आप मवाजना कर लें तो आपको आइडिया हो जाएगा. तो इमेज रिकॉग्निशन का बहुत अहम रोल है. हमारी जो हम जो पिक्चर्स अपलोड कर रहे होते हैं सामाजिक रबतों की वेबसाइट्स पर, उसमें जब हम पिक्चर्स करते हैं तो आप देखते हैं कि आपके जब आपने किसी को टैग करना हो या आपने किसी को मैंशन करना हो तो आपको वो वेबसाइट्स सजेस्ट कर देती हैं, वो भी इमेज रिकॉग्निशन है. इमेज रिकॉग्निशन के बहुत से फ़ायदे हैं, लेकिन ये एक प्राइवेसी के हवाले से और इस हवाले से बहुत सी थ्रेट है. آپ کا کیا خیال ہے اس بارے میں آدم؟
1: جی بالکل نبیل بھائی, آپ بہت جس طرح بھی آپ نے سارا بتایا کہ کس طریقے سے اگر آپ کسی پلیٹ فارم پہ کسی ایسی جگہ پہ اگر آپ کسی پرسن کے ساتھ آپ کی پکچر ہے تو آٹومیٹکلی ڈیٹا کے تھرو اس کی فیس کو وہ کیا کہتے ہیں پہچان لیتا ہے اور اس کو آٹومیٹکلی ٹیگ کر دیتا ہے. ایون تو اب تو فونز میں ایسے ایسے سافٹ ویئرز آ گئے ہوئے ہیں, ایسی ایسی چیزیں آ گئی ہوئی ہیں کہ آٹومیٹکلی وہ اگر آپ کے کوئی ایسا جاننے والا ہے جس کی امیج آپ کے فون کے اندر موجود ہے اور وہ 10-15 زیادہ امیجز ہیں کافی زیادہ, تو آٹومیٹکلی وہ اس کی فیس کی سب کی امیج بنا کے ایک اوور آل ایپ کی ویڈیو بنا دیتا ہے. تو اس میں پرائیویسی کا بھی بہت رول آتا ہے, جس طرح کہ آپ نے بات کی کہ کس طریقے سے ہماری پرائیویسی یہاں پہ نقصان دیتی ہے, ٹھیک ہے نا. یہ ایک بہت لمبی ڈبیٹ ہے, مگر مجھے ایسا لگتا ہے کہ اگر ہم اس کے پازیٹیو پہلوؤں پہ رہیں تو یہ زیادہ بہتر رہے گا, کیونکہ اگر ہم اس پہ نگیٹو پہ بات کریں گے تو اس میں بہت سی چیزیں آ جاتی ہیں. مگر ٹیکنالوجی ہے تو ٹیکنالوجی کی جہاں پہ ہم نے بات کی ہے کہ نقصان بھی ہوتے ہیں اور کچھ فائدے بھی ہوتے ہیں, مجھے ایسا لگتا ہے کہ اس چیز کے زیادہ فائدے ہی دیکھنے کو مل رہے ہیں.
2: بالکل اعظم, ابھی تک تو ہم نے دیکھا کہ جتنے بھی ہم نے ٹیکنالوجی کے حوالے سے بات کی تو ٹیکنالوجی کے مفادات اور فائدے زیادہ ہیں بہ نسبت نقصانات کے, لیکن بالکل ہم اس کو بالکل اگنور نہیں کر سکتے اور یہ ایک بہت بڑا اہم پہلو ہے جس پر ہمیں دیکھنے کی ضرورت ہے. اور سامعین کے لیے بھی میں یہ ضرور کہوں گا کہ ہمیں تھوڑا سا احتیاط کے ساتھ ان تمام سماجی ویب سائٹس کو استعمال کرنے کی ضرورت ہے, اپنی پرائیویسی کا بالکل خیال رکھتے ہوئے اور ایس او پیز کے ساتھ. جس طرح تمام چیزوں کی ایس او پیز ہوتی ہیں, ایک طریقہ کار ہوتا ہے, ہمیں اس کو بالکل ایک طریقہ کار کے ساتھ کرنے کی ضرورت ہے. اگر آپ نے پچھلے بریک سے پہلے ایک بات کی کہ اگر تمام چیزیں, جیسے ہم نے ڈرونز کی بات کی, ہم نے بگ ڈیٹا کی بات کی, ہم نے امیج ریکگنائزیشن کی بات کی, اور بہت سے ایسے پہلو ہیں جن پر ہم اپنے مختصر وقت کی وجہ سے بات نہیں کر سکے, لیکن اس کی وجہ سے انسان نے بہت ترقی کی, لیکن ایک پہلو جس پر ہمیں سوچنے کی بھی ضرورت ہے اور ایک سوالیہ نشان ہے کہ اگر یہ تمام کام سافٹ ویئرز, ٹیکنالوجی اور روبوٹس ہی کریں گے تو انسان کہاں جائیں گے؟ اگر تمام گاڑیاں ڈرائیور لیس ہو جائیں گی تو ڈرائیورز کی نوکریاں ختم ہو جائیں گی. اگر اکاؤنٹنٹ کی جاب ایک سافٹ ویئر کرنا شروع کر دے گا تو اکاؤنٹنٹ کہاں جائے گا؟ دنیا میں پہلے ہی بہت زیادہ بے روزگاری ہے اور یہ تمام چیزیں, تو یہ ایک بہت بڑا سوالیہ نشان ہے. آپ نے میرے سے پوچھا کہ آپ کا اس پہ کیا خیال ہے, تو میرے خیال سے کہ اگر ہم حقائق پر دیکھیں تو ابھی اس پر کچھ کہنا مناسب نہیں ہوگا. کچھ چیزیں ہوتی ہیں جو وقت ڈیسائیڈ کرتا ہے, تو میرے خیال سے یہ بھی ایک ایسا پہلو ہے جو کہ وقت ہی ڈیسائیڈ کرے گا, اور وقت کے ساتھ ہی ہمیں پتہ لگے گا کہ یہ اونٹ کس کروٹ بیٹھتا ہے. آج کا شو آپ نے سنا, اپنی آرا سے ہمیں آگاہ کیجیے گا اور بتائیے گا کہ آپ کو شو کس طرح کا لگا. ہمارے فیس بک پیج FM 92.6 یو سی پی کی دنیا پر بھی اپنی اوپینینس اور اپنے کمنٹس کے تھرو اپنی اوپینین کا اظہار کیجیے گا اور ہمیں بتائیے گا کہ آپ کو کس طرح شو لگا. مزید اس طرح کے ٹاپکس لے کر ہم آپ کی خدمت میں حاضر ہوتے رہیں گے اور کوشش کریں گے کہ سامعین کا جو ایک انٹرسٹ ہے وہ بحال رہے. بہت شکریہ FM 92.6 یو سی پی کی دنیا سے نبیل ناصر حسین اور ہمارے کو ہوسٹ اعظم طارق کو دیجیے اجازت. اللہ حافظ.
1: اللہ حافظ.